0: ले अहिलेसम्म आएका परिवर्तनमा अग्रस राजनीति कर्मीको योगदान रहेको स्मरण गर्नुभएको हो।
1: त्यति बेला उनीहरूले गरेको कुराले हामीले निषेध गर्नु मिल्दैन, गाली गर्न मिल्दैन। उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ। त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्भ गरिरहेका छन्। त्यो दम्भ गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको। त्यसकारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामले हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ।
0: आफूले नेकपामा रहेर नयाँ अभियानमा लागेको उहाँको भनाइ छ। जेएनजी विद्रोहका क्रममा आक्रमणकारीले खनालको घर चलाउनुका साथै उहाँकी श्रीमतीलाई आगो लगाउँदा घाइते हुनुभएको थियो। खनालले आफ्नो अभियानको उद्देश्य पनि बताउनु भएको छ।
1: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ। त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि।
0: बेलायतको प्रधानमन्त्री कार्यालयले अमेरिकी जेट फिर्ता लगिएको विषयमा टिप्पणी नगर्ने जनाएको छ। बेलायतको आरएएफ फेयरफोर्टबाट लडाकु विमान फिर्ता लगिएको विषय वैदेशिक मामिला भन्दै कार्यालयले टिप्पणी नगर्ने जनाएको छ। अधिकारीहरूले हवाईअड्डा क्षेत्र सुरक्षित रहेको बताइरहेका छन्। तर सशस्त्र फौजका पूर्व निर्देशक जनरल सर रिचर्ड ब्यारोन्सले अमेरिकी कदमलाई साङ्केतिक आधारमा बुझ्नुपर्ने बताउनु भएको छ।
2: It's better to take these 12 very expensive aircraft away and put them somewhere safer in the US if you're not making daily use of them, and they're really not right now, because the military effort to secure a place like Fairford against the potential of drone attack, which could have come from 50 miles away, is enormous, and it just wouldn't stack up.
0: साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासरले विश्वव्यापी तेल मुस्ताद डरलाग्दो हदसम्म न्यून रहेको बताउनु भएको छ। प्रमुख नासरले लन्डनमा आयोजित इनर्जी इन्टेलिजेन्स फोरममा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढिरहेको बताउनु भएको हो। G7 राष्ट्रले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी IEA समन्वयमा शुक्रबार तत्काल 10 करोड ब्यारल डिजल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ. नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनालले अहिलेसम्म आएका परिवर्तनमा अग्रज राजनीतिक कर्मीको योगदान रहेको स्मरण गराउनु भएको हो.
4: त्यति बेला उनीहरूले गरेको कुरालाई हामीले निषेध गर्न मिल्दैन, गाली गर्न मिल्दैन. उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ. त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्म गरिरहेका छन्. त्यो दम्म गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको. त्यस कारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामलाई हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ.
3: आफूले नेकपामा रहेर नयाँ अभियानमा लागेको उहाँको भनाइ छ. चेन्जी विद्रोहका क्रममा आक्रमणकारीले खनालको घर जलाउनुका साथै उहाँकी श्रीमतीलाई आगो लगाउँदा घाइते हुनुभएको थियो. खनालले आफ्नो अभियानको उद्देश्य बताउनु भएको छ.
4: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ. त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि
3: सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीड़ा समेटेर थापाथलीमा कविता वाचन गराएको छ. नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका साथ कविता वाचन पनि गरिएको छ. कवि मोक्तान केवलले श्रीदिन औतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ.
5: अब सुरु हुनेछ आतंकका हिपहप डान्स, बज्नेछ तानसाई हुकुमको डिजे, सुनिनेछन् आमाहरूका चित्कार, उरिनेछन् नानीहरूका पुतली र गाउन थाल्नेछ. आतंकको आर्तनादबाट थकित हामीले जब चिम्लनेछन् आँखा, सुरु हुनेछ बारबेक्यू पार्टी.
3: तनहुँको शुक्ला गण्डकी नगरपालिका आठ शुक्ला हिलेटार शिवालय क्षेत्रलाई आकर्षक बनाउन दुग्धेश्वर महादेव मन्दिर पनि बन्ने भएको छ. मन्दिरको जग पिल्लर लगायतका आधारभूत संरचना निर्माण भए पनि अरू काम बाँकी थियो. शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले काम अघि बढाएको बताउनु भएको छ. मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ. यसका लागि 1,37,00,000 लागत अनुमान गरिएको छ. हालसम्म 50,00,000 संकलन भइसकेको समितिले जनाएको छ. संकलित रकमबाट मन्दिरको जग पिल्लर लगायतका प्रारम्भिक संरचना निर्माण गरिएको छ. परियोजना प्रतिवेदनमा पहुँच मार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्राम स्थल, पदमार्ग क्षेत्रको सौन्दर्यीकरण तथा भक्तजन र पर्यटकका लागि आवश्यक सुविधालाई पनि समेटिएको छ. सुनसरीमा नरम खबटे कछुवाको संख्या घट्दै गएको छ.
6: पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षण कर्मीले बताएका छन्. कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ. कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्. प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ. सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ. पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्. नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्. सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
3: एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी जुमसुम कोरला सडक मरमतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व प्रधानमन्त्री जलनाथ खनालले पाका राजनीतिक कर्मीलाई निषेध नगर्न नयाँ स्थापित दललाई सम्झाउनु भएको छ। नयाँ समाजवादी अभियानमा लागेको बताउँदै खनालले अहिलेसम्म आएका परिवर्तनमा अग्रज राजनीतिक कर्मीको योगदान रहेको स्मरण गराउनु भएको हो।
4: त्यति बेला उनीहरूले गरेको कुरालाई हामीले निषेध गर्न मिल्दैन, गाली गर्न मिल्दैन, उनीहरूको कारणले नै आज बोल्न सक्ने अवस्था आएको छ। त्यो परिवर्तनको कारणले नै आज मान्छेहरूले चाहिँ विविध ढङ्गले चुनावमा जितेर हामीले चाहिँ हामीले जित्यौँ, हामीले दुई तिहाई बहुमत ल्यायौँ भनेर कसैले दम्म गरिरहेका छन्। त्यो दम्म गर्ने अधिकार पनि त्योबाट प्राप्त भएको। त्यसकारणले इतिहासलाई नबिर्सिकन, हिजो गरेका योगदानहरूलाई नबिर्सिकन आज गर्ने काम चाहिँ के हो त? यो आज गर्ने कामले हामीले पत्ता लगाएर अगाडि बढ्यौँ भने मात्रै समाजलाई चाहिँ समृद्धितर्फ लान सकिन्छ।
3: खनालले आफू नेकपामा रहेर नयाँ अभियानमा लागेको बताउनु भएको छ। खनालले आफ्नो अभियानको उद्देश्य सुनाउनु भएको छ।
4: र यो कुनै नयाँ पार्टी बनाएको पनि होइन, हामी एउटा अभियान गर्दैछौँ। त यो अभियान यो देशका समस्त कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नको लागि, अहिले हाबी भइरहेको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि र सही वैचारिक राजनीतिक कार्यदिशा लिएर अगाडि बढ्न प्रेरित गर्नको लागि
3: आईआरएएफ फेयरफोर्डबाट बम वर्षक विमान हटाउने निर्णयबारे राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक बोल्नु भएको छ। डेढ हप्ता अघि हवाई अड्डामा आक्रमणको आशंकामा केही व्यक्ति पक्राउ परेर मुक्त भएका बेला ट्रम्पले विमानहरू धेरै टाढा छैनन् भन्नुभएको छ।
5: The enemy will capture the enemy and beat the enemy, but why should we leave him there? So we moved him around a little bit, not very far.
3: सुनसरीमा नरम खबटे कछुवाको संख्या घट्दै गएको देखिएको छ।
6: पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षण कर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालले वैदेशिक सम्बन्धमा पनि निजी क्षेत्रलाई अगाडि सारेर अघि बढिरहेको जानकारी दिनुभएको छ। काठमाडौँको परराष्ट्र मामिला संवादमा मन्त्री खनालले नेपालले वैश्विक परिवेश अनुसारको आर्थिक वृद्धिमा लाग्ने बताउनु भएको छ।
7: Our diplomatic missions act as rigorous commercial intelligence hubs and our vibrant private sector drives the business networks necessary for exponential growth. No nation can achieve lasting prosperity in isolation. And no government can execute its ambitious policy without the meaningful, dynamic partnership of its citizens and entrepreneurs. The time has come to fully integrate our foreign policy strategy, our economic ambition, and our civilizational soft power into one unbreakable force.
3: नेपालले जलवायु अनुकूलनका माध्यमबाट क्षेत्रीय नेतृत्व लिन चाहेको पनि उहाँले लुकाउनु भएन।
7: We can no longer accept debt creating loans to remediate destruction we did not cause. Instead, our foreign missions must aggressively secure non-repayable grant-based loss and damage funds, negotiate high-impact debt for climate swaps, and monetize our Himalayan ecological assets through international...
3: Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्र 40,000 संख्यामा खसी बोका र च्याङ्राको खपत हुने भएको छ. गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकामा यस वर्ष त्यो संख्या घटेर 40,000 देखि 42,000 संख्यामा मात्र खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ. बाढ़ी पहिरोका कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढ़ेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायीले बताएका छन्. संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटेकोसीमा गएको बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ. संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँसम्म रहेकामा यस वर्ष बढ़ेर 800 देखि 850 पुगेको छ. मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ. अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसी बोका भित्रिने गरेका छन्. निजी व्यवसायीले तादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसी बोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्. दाङको देउखुरीमा बस र अटो ठोकिँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्. लमहीबाट बालुवाङतर्फ जाँदै गरेको अटो र बालुवाङबाट लमहीतर्फ आउँदै गरेको बस लमही नगरपालिका 3 मजगाउँमा ठोकिँदा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ. दुर्घटनामा प्युठानको सरुमरानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नामसरी बराल र 2 महिनाकी शिशु निसा सोमय मगरको ज्यान गएको हो. दुर्घटनामा अटो चालक सरुमरानी गाउँपालिका 5 पाखापानीका जितबहादुर पल्ली मगर, सोइठाउकी संगीता सोमय मगर र 9 बहिनी गाउँपालिका 8 लुप्तुङका 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते तीनैजनाको लमय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। 1,50,00,000 रुपियाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एकजना आरोपीलाई प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 2 घर भएका 42 वर्षीय दिपेन्द्र साई पक्राउ परेको प्रहरीले जनाएको छ। उहाँलाई प्रहरीले काठमाडौँ महानगरपालिका 10 बुद्धनगरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले उनी विरुद्ध मुद्दा दायर गरेपछि साई फरार थिए। पक्राउपछि उनलाई काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि शुरू हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ। प्रस्तावित 13 राजदूतहरू विरूद्ध 7 उजुरी परेको छ। 2 उजुरी सबैजना विरूद्ध परेको छ भने 5 एकजना व्यक्ति तोकेर परेको छ। 2 असोजमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशका लागि राजदूतको सिफारिश गर्ने निर्णय गरेको थियो। यही असोज 9, 10 र 11 गतेको वर्षासँगै आएको बाढ़ीले तनहुँको घिरिङ गाउँपालिका 4, करुवाटार, मौतीघाट र नलपुरको बौद्धिकालिका गाउँपालिका 1 मचेडी जोड्ने जोडुङ्गी पुलमा क्षति पुर्याएको छ। अविरल वर्षा र बाढ़ीका कारण पुलमा क्षति भएपछि करुवाटार, बटौली टार लगायतका क्षेत्रका स्थानीयलाई नदी भर पार गर्न समस्या भएको हो। पुल अवरुद्ध हुँदा करुवाटार र बटौलीटार क्षेत्रमा नदी पारिरहेको बौद्धिकालिका 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब 20 विद्यार्थी विद्यालय जान सकेका छैनन्। नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको किरिङ गाउँपालिका 4 वडाध्यक्ष भीमबहादुर कुमारले जानकारी दिनुभएको छ। दशैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। यातायात व्यवस्था विभागको सभा हलमा आज बिहान 11 बजे अग्रिम टिकट बुकिङबारे छलफल हुनेछ। यसैपालि दशैं अवधिभर 10,00,000 भन्दा धेरै यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सकिएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारको मनोनयनको कार्यक्रम छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: रुकुम पश्चिमको सानोभेरी गाउँपालिका 10 को अर्मा खोलामा बाढी आउँदा ठूलो क्षति पुगेको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुईवटा किराना पसल, एउटा गोठ र 10 वटा पानीघट्टा बगाएको छ। राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्जवल खड्काको घर बगाएको छ। ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार भने घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए। बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर बिकको किराना पसल, गंगाराम खड्काको गोठ सहित 3 वटा भैँसी र पञ्चराम डाँगेको 2 वटा गोरु बगाएको छ। मानवीय क्षति भने भएको छैन। आज पनि देशका विभिन्न सड़कहरू पूर्ण रूपमा अवरुद्ध छन्। रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सड़कहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरुद्ध कायमै छ भने म्याग्दीको बेनी जुमसुम सड़कको अवरोध पनि हटेको छैन। मनाङ खाङ सारबेसी सहर सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 गते राति आएको बाढीले बेसी सहर हुँदै खाङसारसम्म जाने सड़क पूर्ण रूपमा अवरोध भएको हो। यो सड़क अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सड़क एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाड़ी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढ़ीका कारण गत भदौ 10 गतेदेखि नै बन्द भएको हो भने बेनी जुमसुम सड़क पहिरोले गर्दा यही असोज 10 गतेदेखि अवरुद्ध भएको हो। कालीगण्डकीको जन्तीको सड़क 14 गतेदेखि एकतर्फी छ। गएको भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धारको काम सरकारले स्थगित गरेको छ। जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार स्थगित गरेर पुनर्निर्माण पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। परिषदले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 504 योजना तथा कार्यक्रम सञ्चालन गर्न 5,59,17,72,00,000 बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय पनि गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म 1,456 जनाको मृत्यु भएको छ। 4,718 जना अझै बेपत्ता छन्। मृत्यु र बेपत्ताको संख्या जोड्दा 6,174 जना प्रभावित भएका छन्। मृतकको तुलनामा बेपत्ताको संख्या करिब 3.2 गुणा बढ़ी छ। प्रभावित 1,226 जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ। बाढ़ीमा सबैभन्दा बढ़ी चितवनमा 369 जनाको शव फेला परेको छ। रसुवामा 236, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 र नुवाकोटमा 204 शव फेला परेका छन्। यस्तै गोर्खामा 80, धादिङमा 73 र तनहुँमा 38 शव फेला परेको प्रहरीले जनाएको छ। पहिचान तथा कानूनी प्रक्रिया पूरा गरी हालसम्म 1,334 शव व्यवस्थापन गरिएको छ। मृतक र आफन्त गरेर 3,413 डीएनए नमूना संकलन गरिएको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता शुरू हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सकिएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयनको कार्यक्रम छ। अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30-5:30 बजेसम्म उम्मेद्वारी दस्ताखतमा दावी विरोध तथा बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी असोज 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। असोज 21 गते दिनभर प्रचार प्रसार गर्न पाइनेछ। हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान 9 बजे सिंहदरबारको सार्वजनिक लेखा समितिको सभा कक्षमा बस्ने कार्यक्रम तय भएको हो। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अदावती गर्न र गर्न सार्वजनिक सूचना र निर्णय समेत जारी गरेको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: SFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: बिलाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट लेख्नु भएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना सुराग वा गुप्त जानकारीले अपराध रोकथाम अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने वहाँले स्पष्ट पार्नुभएको छ। वहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड़ गर्नुलाई देश र संगठनात्मकमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेकामाथि चट्याङ पर्दा सातजना घाइते भएका छन्। धनगढ़ी उपमहानगरपालिका सत्र धुर्जानामा चट्याङ लागेर स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका सातजना घाइते भएका हुन्। चटाङको झिल्काले 35 वर्षीय आरती चौधरी, 17 वर्षीय आयुषरा चौधरी, 13 वर्षीय सृष्टि चौधरी, 55 वर्षीय बागमती चौधरी, 7 वर्षीय सिसित चौधरी, 14 वर्षीय रेणुका चौधरी र 35 वर्षीय जानकी चौधरी घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। फ्रान्सका विद्यार्थीहरूले शिक्षा क्षेत्रमा लामो समयदेखि बजेट कम विनियोजन गरिएको भन्दै आज राष्ट्रव्यापी विरोध प्रदर्शनको आह्वान गरेका छन्। विद्यालय र विश्वविद्यालयहरूमा थप लगानी र राम्रो सुविधाको माग गर्दै देशभर प्रदर्शनहरू भइरहेका हुन्। मोर्जार्डेक फ्रान्सेली विद्यार्थी संघकी प्रतिनिधि एलिस कोहेन:
4: We just want to make our demands be heard for once, because the government isn't hearing us. So this movement we just amplify, and we are even calling on everyone to join us in this movement, even outside of France, in all over Europe.
3: रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 10 अर्मा खोलामा बाढ़ी आउँदा ठूलो क्षति भएको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढ़ीले एउटा घर, दुईवटा किराना पसल, एउटा गोठ र 10 पानी घट्टा बगाएको छ। हिजो राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढ़ीले उज्जवन खड्काको घर बगाएको हो। ठूलो बाढ़ी आएको थाहा पाएपछि खड्काका परिवार भने घर छाडेर सुरक्षित स्थानतिर गएका थिए। बाढ़ीले स्थानीय खड्गबहादुर खड्का र बमबहादुर बिकको किराना पसल, गंगाराम खड्काको गोठ सहितको 3 भैंसी र पञ्चराम डाकीको 2 गोरु पनि बगाएको छ। मानवीय क्षति भने भएको छैन। दाङको देवखुरीमा बस र अटो ठोक्किँदा 2 मृत्यु भएको छ, 3 घाइते भएका छन्। लमहीबाट बालुवाङतर्फ जाँदै गरेको अटो र बालुमाङबाट लमहीतिर आउँदै गरेको बस लमही नगरपालिका 5-3 मजगाउँमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 2 मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको हो। दुर्घटनामा प्युठानको सरुमा रानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र 2 महिनाकी शिशु जेनिसा सोमै मगरको ज्यान गएको हो। दुर्घटनामा अटो चालक सरुमा रानी गाउँपालिका 5 पाखापानीका जितबहादुर पल्ली मगर, सोइठाउकी संगीता सोमै मगर र 9 बहिनी गाउँपालिका 8 लुपलुङकी 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते 3 लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ। 1,50,00,000 रुपियाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका 1 आरोपीलाई प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज महानगरपालिका 2 घर भएका 42 वर्षीय दिपेन्द्र शाही पक्राउ परेको प्रहरीले जनाएको हो। उहाँलाई प्रहरीले काठमाडौँ महानगरपालिका 10 बुद्धनगरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले उनी विरूद्ध मुद्दा दायर गरेपछि शाही फरार थिए। पक्राउपछि उनलाई काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय बाँके नै पठाइएको छ। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि शुरू हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान 11:15 बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ। प्रस्तावित 13 राजदूतहरू विरूद्ध 7 उजुरी परेको छ, 2 उजुरी सबैजना विरूद्ध परेको छ भने 5 1-1 व्यक्ति तोकेर परेको छ। 2 असोजमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशका लागि राजदूतको सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारले सुकुम्बासी बस्ती भत्काएपछि विस्थापितका पीड़ा समेटेर थापाथलीमा कविता वाचन गरिएको छ। नेपाल महिला एकता समाजले गरेको फोटो प्रदर्शनीका साथ कविता पनि वाचन गरिएको छ। कवि मोक्तान केवलले श्री तीन अवतारी महाराज शीर्षकमा कविता सुनाउनु भएको छ।
2: अब सुरु हुनेछ आतंकका हिपहप डान्स, बज्नेछ तानसाई हुकुमको डिजे, सुनिनेछन् आमाहरूका चित्कार, उरिनेछन् नानीहरूका पुतली र गाउन थाल्नेछ।
3: हस् अहिलेसम्मका खबर यति नै।
1: यो बीएफबीएस गोर्खा रेडियो।

0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता शुरू भएको छ। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेर उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभएको छ। जम्मा 7,114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। दिउँसो 12:30 बजेदेखि अपरान्ह 4 बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका छ। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्यीय बनाएको छ। हिजो संशोधित विधान पारित गर्दै पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याइएको छ। कांग्रेस विधानको नयाँ व्यवस्था अनुसार एकजना वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापति संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। यस्तै 2 खुल्ला सहमहामन्त्री थपिएका छन्। यो सँगै सहमहामन्त्रीको संख्या 11 पुगेको छ। प्रवक्ता पद पनि थपिएको छ। आवश्यकताको आधारमा सहप्रवक्ताको संख्या थप हुने पार्टीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र माताहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त सानोभन्दा सानो सूचना सुराको गुप्त जानकारीले अपराध रोकथाम सूचना प्रक्रिया अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा पनि दिनुभएको छ। सुनसरीमा नरम खबटे कछुवाको संख्या घट्दै गएको छ।
1: पानीका स्रोत तथा सिमसार अतिक्रमण अवैध शिकार तथा जल प्रदूषणका कारण कछुवाको संख्या घटेको संरक्षण कर्मीले बताएका छन्। कछुवा तथा सरीसृप सम्बन्धी विषयमा विद्यावारिधी गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले वासस्थानसँग जोडिएको पानी जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ। कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा आउने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ। सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिन भनेको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षण सँगै अघि बढाउनु पर्ने उहाँको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति गहिरो नदी जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले वासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन्। सरीसृप तथा उभयचर सम्बन्धी विषयमा विद्यावारिधी गर्नुभएका प्राध्यापक डाक्टर कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनु पर्ने बताउनुहुन्छ। कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य श्रृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँले बताउनु भएको छ।
0: गएको भदौ 10 गते भोटेकुसी नदीमा आएको हिमबाढीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धार स्थगित गरिएको छ। जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुननिर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार स्थगित गरेर पुननिर्माण र पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। परिषदले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि 504 योजना तथा कार्यक्रम सञ्चालन गर्न 5,59,17,72,00,00,00 बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय पनि गरेको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म 1,456 जनाको मृत्यु भएको छ। 4,718 जना अझै बेपत्ता छन्। मृत्यु र बेपत्ताको संख्या जोड्दा 6,174 जना प्रभावित भएका छन्। मृतकको तुलनामा बेपत्ताको संख्या करिब 3.2 गुणा बढी छ। प्रभावित 1,226 जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ। पहिचान तथा कानूनी प्रक्रिया पूरा गरी हालसम्म 1,334 शव व्यवस्थापन गरिएको छ। मृतक र आफन्त गरेर 3,413 डीएनए नमूना संकलन गरिएको छ। नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन। हिजो प्रतितोला 400 रुपियाँ घटेको सुनको भाव आज स्थिर छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 2,91,500 रुपियाँमा किनबेच भइरहेको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: बेलायतभरि हजारौं युवाहरू पहिलोपटक आयोजना गरिएको राष्ट्रिय क्याडेट सप्ताहमा सहभागी भइरहेका छन्। यो सप्ताह देशका विभिन्न क्याडेट फोर्सहरू र तीनमा आबद्ध युवा तथा स्वयंसेवकहरूको योगदानको सम्मान, उनीहरूको भूमिकाको प्रचार प्रसार गर्न र सरकार र रक्षा मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो। यो सप्ताह अक्टोबर 5 शुरू भएर अक्टोबर 11 मनाइँदैछ।
4: The first ever National Cadets Week is underway, celebrating more than 137,000 young people involved in cadet forces across the UK. The week will showcase the skills, friendships and experiences cadets gain, with events taking place in schools, workplaces, government departments and communities. The week began with the opening of a new joint cadet centre in Hastings, allowing Army, Royal Navy and RAF cadets to share facilities. Minister for Veterans and People, Calvin Bailey.
5: This is a national resource that helps our young people become confident and resilient and address some of the modern challenges facing young people today.
4: The Ministry of Defence wants to grow the cadet forces by 10% by 2030 and 30% by 2035. Mr Bailey told BFBS Forces News that will happen with central funding. And then
5: we need to mobilise society so that we can get those adult volunteers, and we also need to mobilise businesses and communities to provide the additional support so that we can grow to the targets.
4: In a letter, the King praised cadets and the adult volunteers who support them, saying the movement helps young people build confidence, learn new skills and contribute to their communities. Next weekend, cadet units across the UK will open their doors to the public, offering young people and families the chance to find out more.
3: खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गर्दै डिलर मार्फत बिक्रीको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यक भन्दा धेरै सिलिण्डर हुनु ग्यास अभावको मुख्य कारण भएको बताउनु भएको छ। यसै बेला विभिन्न ग्यास उद्योगहरूले धमाधम 2500 देखि 2700 रुपियाँसम्म नयाँ सिलिण्डर बिक्री गर्दा पनि आयल निगम र सरकार मुखदर्शक बनेको भन्दै महासंघले उद्योगी निगम र सरकारको कार्यशैलीको आलोचना पनि गरेको छ। बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले 5 किलो, 19 किलो, 50 किलो र 450 किलोका नयाँ सिलिण्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो स्वीकार्य नहुने महासंघको चेतावनी छ। आज पनि देशका विभिन्न सड़कहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् र सुवा म्याग्दी मनाङ र नवलपरासी पूर्वका सड़कहरू अवरूद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरूद्ध छ भने म्याग्दीको बेनी जुमसुम सड़कको अवरोध पनि हटेको छैन। मनाङ खाङसार बेसीसहर सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 गते राति आएको बाढ़ीले बेसीसहर हुँदै खाङसारसम्म जाने सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यो सड़क अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सड़क एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाड़ी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढ़ीका कारण गत भदौ 10 गतेदेखि नै बन्द भएको हो भने बेनी जुमसुम सड़क पहिरोले गर्दा यही असोज 10 गतेदेखि अवरूद्ध भएको हो। कालीगण्डकीको जन्तीको सड़क 14 गतेदेखि एकतर्फी छ। फ्रान्सका विद्यार्थीले शिक्षा क्षेत्रमा लामो समयदेखि बजेट कम विनियोजन गरिएको भन्दै आज राष्ट्रव्यापी विरोध प्रदर्शनका आह्वान गरेका छन्। विद्यालय र विश्वविद्यालयहरूमा थप लगानी र राम्रो सुविधाको माग गर्दै देशभर प्रदर्शनहरू भइरहेका हुन्। मोजार्डेक फ्रान्सेली विद्यार्थी संघकी प्रतिनिधि एलिस कोहेन।
6: We just want to make our demands be heard for once, because the government isn't hearing us. So this movement we just amplify, and we are even calling on everyone to join us in this movement, even outside of France, in all over Europe.
3: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र माताहतका निकायबाट अनाधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा हुने गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नु देश र संगठनमाथिको विश्वासघात हो भन्नुभएको छ। नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन।
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बेलाय भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: भोटेकुसी बाढीमा बेपत्ता भएकाहरूको परिवारलाई मृत्यु दर्ता सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ।
5: संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सुविता गौतमले भोटेकुसी बाढीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भोटेकुसी बाढी बेपत्ता व्यक्तिका परिवारले बीमा लगायतका दावी गर्न पाएका छैनन्।
4: नेकपा एमाले आइन्दा नेतृत्वको आलोचना गर्ने कार्यकर्तालाई कार्यवाही गर्ने भएको छ। अन्तर्पार्टी निर्देश जारी गर्दै एमाले आइन्दा नेतृत्वको सार्वजनिक आलोचना निषेध गरेको हो। यसअघिका आलोचनामा छुट भए पनि अब संगठन विभाग र अनुशासन आयोगले सिधै कार्यवाही गर्नेछ। अन्तर्पार्टी निर्देशन मार्फत एमाले युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन र सरकारको कार्यशैलीप्रति आलोचनात्मक बन्न पनि कार्यकर्तालाई निर्देशन दिएको छ। जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सड़क र संसदमा सशक्त भूमिका खेल्ने भन्दै एमाले आम नागरिक र दलहरूलाई सहकार्यको आह्वान समेत गरेको छ। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र माताहतका निकायबाट अनधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जो कोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। गृह मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना सुराग वा गुप्त जानकारीले अपराध रोकथाम अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँको भनाइ छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। बेलायतभरि हजारौं युवा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय क्याडेट सप्ताहमा सहभागी भइरहेका छन्। यो सप्ताह सरकार र रक्षा मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो। यो सप्ताह अक्टोबर 5-21 मनाइन्छ। सुशाबको रिपोर्ट।
6: The first ever National Cadets Week is underway, celebrating more than 137,000 young people involved in cadet forces across the UK. The week will showcase the skills, friendships and experiences cadets gain, with events taking place in schools, workplaces, government departments and communities. The week began with the opening of a new joint cadet centre in Hastings, allowing Army, Royal Navy and RAF cadets to share facilities. Minister for Veterans and People, Calvin Bailey.
7: This is a national resource that helps our young people become confident and resilient and address some of the modern challenges facing young people today.
6: The Ministry of Defence wants to grow the cadet forces by 10% by 2030 and 30% by 2035. Mr Bailey told BFBS Forces News that will happen with central funding. And then
7: we need to mobilise society so that we can get those adult volunteers. And we also need to mobilise businesses and communities to provide the additional support so that we can grow to the targets.
6: In a letter, the King praised cadets and the adult volunteers who support them, saying the movement helps young people build confidence, learn new skills and contribute to their communities. Next weekend, cadet units across the UK will open their doors to the public, offering young people and families the chance to find out more.
4: आज पनि ठाउँ ठाउँका सड़क पूर्ण रूपमा बन्द भएका छन्।
8: रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सड़कहरू अवरूद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरूद्ध छ भने म्याग्दीको बेनी जुमसुम सड़कको अवरोध पनि हटेको छैन। मनाङ खाङसार बेसीसहर सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 गते राति आएको बाढ़ीले बेसीसहर हुँदै खाङसारसम्म जाने सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यो सड़क अझै बनेको छैन। यता नवलपरासी पूर्वको कालीगण्डकी करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्तीमा पहिरोले सड़क एकतर्फी भएको छ। यो खण्डबाट ठूला गाड़ी सञ्चालन हुन सकेका छैनन्। रसुवाका राजमार्ग बाढ़ीका कारण गत भदौ 10 गतेदेखि नै बन्द भएको हो भने बेनी जुमसुम सड़क पहिरोले गर्दा यही असोज 10 गतेदेखि अवरूद्ध भएको हो। कालीगण्डकीको जन्तीको सड़क 14 गतेदेखि एकतर्फी छ।
4: नेपाली बजारमा आज सुनको भावमा घटबढ भएको छैन।
5: हिजो प्रतिचोला 4,00 रुपियाँ घटेको सुनको भाउ आज स्थिर छ। नेपाल सुन जाती व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2,91,500 रुपियाँमा किनबेच भइरहेको छ। यस्तै आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला 4,430 रुपियाँमा कारोबार भएको चाँदी आज 15 रुपियाँले घटेर तोलामा 4,415 रुपियाँ किनबेच भइरहेको छ।
4: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता सुरु भएको छ। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया सुरु गरेको समिति संयोजक प्रेम बहादुर खड्काले जानकारी।

0: BFBS Gorka Radio.
1: तलाको को नानु रोएन तिनीहरू
2: हो जस्तो
1: हामीले त खुब जिस्का जस्तो छ नि
2: आज जमाउनु पर्छ है
1: आज रोटी घरमा जमाउनु पर्छ है त
2: ल।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कांग्रेसले मनोनयन पत्र दर्ताको समय थपेको छ। 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको चुनावका लागि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज साँझ 6 बजेसम्मका लागि थपिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज अपरान्ह 4 बजेसम्मका लागि तोकिए पनि यसलाई लम्ब्याइएको हो। सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि नयाँ कार्य समिति चयन का लागि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्ने बताइएको छ। भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मञ्चलाई मतदान स्थल तोकिएको छ। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्यीय रहनेछ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। नेकपा एमाले आइन्दा नेतृत्वको आलोचना गर्ने कार्यकर्तालाई कार्यवाही गर्ने भएको छ। अन्तर्पार्टी निर्देशन जारी गर्दै एमाले आइन्दा नेतृत्वको सार्वजनिक आलोचना निषेध गरेको हो। यसअघिका आलोचनामा छुट भए पनि अब संगठन विभाग र अनुशासन आयोगले सिधै कार्यवाही गर्नेछ। अन्तर्पार्टी निर्देशन मार्फत एमाले युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन र सरकारको कार्यशैलीप्रति आलोचनात्मक बन्न पनि कार्यकर्तालाई निर्देशन दिएको छ। जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सड़क र संसदमा सशक्त भूमिका खेल्ने भन्दै एमाले आम नागरिक र दलहरूलाई कार्यको आह्वान समेत गरेको छ। गत वर्षको तुलनामा यसपालि दशैंमा काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्राको खपत घट्ने भएको छ।
4: गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकामा यस वर्ष 40,000 देखि 42,000 संख्यामा मात्र खसीबोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढ़ी पहिरोका कारण खसीबोका ल्याउन कठिन हुने र मूल्य बढ़ेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटीको सीमा गएको बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ। संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600 देखि 650 रुपियाँसम्म रहेकामा यस वर्ष बढ़ेर 800 देखि 850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ। अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसीपोका भित्रिने गरेका छन्। निजी व्यवसायीले तादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसीपोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्।
3: भोटेको सिबारीमा बेपत्ता भएकाहरूको परिवारलाई मृत्यु दर्ता सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ। संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सोभिता गौतमले भोटेको सिबारीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून ल्याइने जानकारी दिनुभएको हो। अध्यादेश निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भोटेकोसी बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारले बीमा लगायतका दावी गर्न पाएका छैनन्। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा बिना सूचना लगातार 12 वर्षदेखि सम्पर्कमा नआएमा मृत्यु भएको मानिने प्रावधान छ। विशेष अवस्था र 80 वर्ष उमेर पुगेको व्यक्ति भने बेपत्ता भएको 5 वर्षपछि, युद्धमा खटिएको सैनिक, युद्ध सकिएको 4 वर्षपछि र सवारी दुर्घटनामा परेको व्यक्ति 3 दिनसम्म फेला नपरेमा अदालतबाट मृत्युको न्यायिक घोषणा गर्न सकिने व्यवस्था छ। अदालतबाट मृत्यु घोषणा भएको व्यक्ति जीवितै फर्केमा न्यायिक घोषणाबद्ध गर्न सकिने प्रावधान पनि छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको जानकारी दिनुभएको छ। सिंहदरबारमा संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका सञ्चालन गर्न नेपाली पक्ष तयार रहे पनि चिनिया पक्षबाट अझै अनुमति नआएको जानकारी दिनुभयो। उहाँले विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको बताउनुभयो। रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालनका लागि सरकारले योजना बनाइरहेको मन्त्री लम्सालको भनाइ छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
4: यातायात विभाग र यातायात व्यवसायको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुला भएसँगै मुलुकभर सवारी साधनका लागि रुट परमिट आवश्यक पर्नेछ। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानी बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढी पहिरोले अवरुद्ध भएको मुख्य राजमार्ग तत्काल मर्मसम्हार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धतापछि यातायात व्यवसाय टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: नेपाली काँग्रेसले मनोनयन पत्र दर्ताको समय थपेको छ। 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको चुनावका लागि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज साँझ 6 बजेसम्मका लागि थपिएको हो। काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता समय आज अपरान्ह 4 बजेसम्मका लागि तोकिए पनि यसलाई लम्ब्याइएको हो। मनोनयन दर्तापछि आजै अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने काँग्रेसले जनाएको छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको समय तोकिएको छ। मतदान राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुल्ला मञ्चलाई मतदान स्थल तोकिएको छ। काँग्रेसको केन्द्रीय कार्य समिति 297 जनाको हुनेछ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। इरानले ड्रोन आक्रमण गर्न सक्ने सम्भावना देखिएपछि अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरफोर्डबाट बम वर्षक विमान हटाएको खुलेको छ। अमेरिकाले गएको सप्ताह अन्तिममा ग्लुसेस्टर सायरको रोयल एयरफोर्स फेयरफोर्डबाट बम वर्षक विमान हटाएको हो। एनबीसीसँगको कुराकानीमा दुईजना अधिकारीले सम्भावित आक्रमण हुने धम्की आएको जानकारी दिएका छन्। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने ती विमान सम्भावित आक्रमणको डरले भन्दा तालिका अनुसार नै हटाइएको जिकिर गर्नुभएको छ।
5: The Department of War is constantly reallocating resources where they need to be. There's regular rotations that happen as well. We have confidence in the security of all of our bases because all of our bases are theoretically could be threatened at any moment. And that's why there's so much security built around them. And with the Brits, we've worked very closely for a very long time.
3: बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 10 अर्ब पाउन्ड लगानी गरिने उनीहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुनेबारे भन्न नसक्ने प्रतिक्रिया दिनुभएको छ।
6: Sort of multi-layered air and missile defense systems as they've been fielded in Israel but also in Ukraine. They've been fielded against a very different kind of threat than the one Britain faces. In terms of the threats both countries face are quite multi-layered. You know, Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनधिकृत रूपमा संवेदनशील सूचना चुहाउने जोखोहीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ। गृह मन्त्रालयले हिजो सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। त्यसै सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जाल मार्फत चेतावनी दिनुभएको हो। मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराग वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा कुनै गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले राज्यले सुम्पिएको गोपनीयतामाथि खेलवाड गर्नुलाई देश र संगठनमाथिको विश्वासघातको संज्ञा दिनुभएको छ। भुटेको सिबाडीमा बेपत्ता भएकाहरूको परिवारलाई मृत्यु दर्ता सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ। संसदीय विशेष समितिको बैठकमा कानून मन्त्री सोभिता गौतमले भुटेको सिबाडीका मृतकको मृत्यु दर्ता सहज बनाउन अध्यादेश मार्फत मृत्यु घोषणाको कानून ल्याइने जानकारी दिनुभएको हो। अध्यादेश निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। हाल बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत्यु दर्ता गर्न सकिने कानूनी प्रावधान छ। यो प्रावधानका कारण भुटेको सिबाडीमा बेपत्ता व्यक्तिका परिवारले बीमा लगायतका दावी गर्न पाएका छैनन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको 15 महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ.
4: काङ्ग्रेसको 15 महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपटक थप गरिएको हो. वरिष्ठ उपसभापति पदलाई सभापति पछिको वरियतामा राखिएको छ. काङ्ग्रेसको नयाँ कार्य समिति चयनका लागि अहिले उम्मेद्वारी दर्ता भइरहेको छ. नयाँ नेतृत्व चयनका लागि 7,114 महाधिवेशन प्रतिनिधि मतदाता छन्.
3: सामाजिक सञ्जाल मार्फत जेनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ. काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 धरौटीमा छाड्न आदेश दिएको हो. जेनजी विद्रोहमा शहीद भएका युवाकी आमा प्रतिनिधि सभा सदस्यको किटानी जाहेरीमा प्रसाईलाई पक्राउ गरिएको थियो. ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको 48 वर्षपछि चिनी बिक्री शुरू गरेको छ. यसअघि चामल मात्रै उपलब्ध गराउँदै आइरहेको कम्पनीले चिनी थप गरेसँगै उपभोक्ताको चाप बढेको छ. कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट.
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले 4 दिनको अवधिमा 95 क्विन्टल चिनी बिक्री गरेको छ. चाड पर्वलाई लक्षित गर्दै कम्पनीले ताप्लेजुङमा गत बुधबारबाट चिनी बिक्री गर्न सुरु गरेको हो. पहिलो चरणमा आएको 180 क्विन्टल चिनी मध्ये 95 क्विन्टल बढी चिनी बिक्री भइसकेको छ. हाल 80 क्विन्टल मात्र चिनी कार्यालयसँग मौजदात रहेको छ. ग्रामीण भेगमा चिनी प्रति किलोग्राम 170 रुपियाँसम्म पर्ने र खाद्यमा प्रति किलोग्राम 110 रुपियाँमै पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ताहरू खरिदका लागि सदरमुकाम धाउन थालेका छन्.
6: अहिले 170 गाउँमा किमामा हामीले 3 बेच हुँदैछ, तर यहाँ 110 पाउँदा चाहिँ सहज 60 रुपियाँ सस्तो चिनी पाउँदा यहाँ 20 केजी लगेको.
7: म चाहिँ गजेन्द्र बहादुर गुरुङ, फुनापा 8. गाउँठाउँमा त बजारमा महँगीले गर्दाखेरि धेरै अब महँगो मूल्य तिर्नु परेको छ. यहाँको खाद्यान्नले गर्दाखेरि केही सहज भएको महसुस गरेको छ.
5: बिक्री सुरु गरेको केही दिनसम्म प्रति व्यक्ति 6 किलोग्रामसम्म मात्र प्रदान गर्ने मापदण्ड बनाइएको थियो, तर सेवाग्राहीको चाप ठेगी नसक्नु भएका कारण हाल प्रति व्यक्ति 25 किलोग्रामसम्म प्रदान गर्न सुरु गरिएको छ, जसका कारण सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रणमा आएको छ. पछिल्लो समयमा चामलको माग समेत वृद्धि भइरहेको छ. केही समय अगाडि अधिकांश सडेको, भिजेको तथा कुहिएको चामल मात्र पाइने उपभोक्ताको गुनासो आउने गरेको थियो, तर अहिले सुपथ मूल्यमा गुणस्तरीय चामल पाउन थालेसँगै उपभोक्ताले धमाधम खरिद गरिरहेका छन्.
8: हजुर, मेरो नाम भगीरथ पुरी, गुणपति बढ्दो महँगी, त्यसमा बाहिर दोकानमा रहने चाहिँ अति महँगो, गुणस्तर एउटै र यहाँ चाहिँ अलिक सस्तो पाइएको छ, त्यसैले यहाँ लाग्ने हुन्छ. अहिले त्यस्तो छैन, पहिले चाहिँ सडे गलेको पनि थियो, सस्तोमा ल्याउने गरी अनि सस्तो दिने गरी चाहिँ सडे गलेको पनि थियो र बाहिरको किन्थ्यो मान्छेले. अहिले त्यो नभएर गुणस्तर एउटै छ, बाहिर दोकानमा महँगो छ, यहाँ सस्तो छ.
5: सीमित जनशक्ति भए पनि कार्यालयले सहज रूपमा सेवाग्राहीलाई सेवा दिने कोसिस गरिरहेको छ. बिहान बेलुका तथा बिदाका समयमा कर्मचारी चिनी तौलिनमै व्यस्त हुने गरेका छन्. 5 देखि 10 किलोसम्म चिनी तौलिएर पोका बनाई तयारी अवस्थामा राख्ने गरिएको छ, जसका कारण सेवाग्राहीको भिड लागेको समयमा तत्काल प्रदान गर्न सकिने माध्यम कार्यालयले अपनाएको छ. उपभोक्ताले हाल चिनी र चामल मात्र खरिद गर्न पाइरहेका छन्. नागरिकले भने खाद्यबाट पाइने सबै किसिमका दैनिक उपभोग्य सामग्रीहरू पाउनुपर्ने माग बढ्दै गइरहेको छ. सोही अनुसार कार्यालयले थप प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख प्रकाश तिमसिनाको भनाइ छ.
9: आम नागरिकको एक खालको चाहिँ यो सरकारी संस्थानप्रति विश्वास छ, त्यो हिसाबले पनि 2-2 रुपियाँ बाहिरबाट सस्तो होस् भन्ने उहाँको चाहना छ. हामी त्यही अनुसार काम गरिरहेका छौँ र हामीले सकेसम्म यो दसैँभन्दा अगाडि नै तेल र दाल चाहिँ
5: खाद्यबाट नागरिकले खरिद गरेका सामग्रीहरू केवल बिक्रीका लागि नभई घरैमा उपभोग गर्न मात्र सीमित गरिएको छ. व्यापारका लागि समेत खाद्यबाट खरिद गरेर महँगो मूल्यमा बिक्री गर्ने जोखिम बढ्न सक्ने सम्भावना पनि उत्तिकै छ, जसका लागि सम्बन्धित सरोकारवालाले अनुगमनको कार्यालय समेत प्रभावकारी रूपमा गर्न जरुरी देखिन्छ.
4: भुटुकुसी हिमबाडीपछि 40 दिनसम्म सञ्चालन गरिएको खोज तथा उद्धार स्थगित गरिएको छ.
3: जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक बाहेकको सत्ता उद्धार स्थगित गरेर पुनर्निर्माण र पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। नमस्कार।
1: यो BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: जलवायु परिवर्तनका कारण उत्पन्न विपद प्रभावितका लागि मृत्यु दर्ता सम्बन्धी कानूनी जटिलता फुकाउन कानून मन्त्रालयले फास्ट ट्र्याक मार्फत कानून संशोधनको प्रक्रिया अघि बढाउने भएको छ.
4: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटिकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराई
5: तत्कालै गर्नुपर्ने देखिएको हाम्रो छलफलमा, विशेष गरी हामी विपद व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयसँगको कोअर्डिनेसनमा चाहिँ हामीले हेर्दा अहिले तत्कालै गर्नुपर्ने विषयहरूको सन्दर्भमा चाहिँ यो बेपत्ता भएका व्यक्तिहरूको चाहिँ मृत्युको घोषणा गर्ने र मृत्यु दर्ता गर्ने विषयहरूले चाहिँ धेरै कुराहरू, त्यसभन्दा पछाडिका कुराहरू चाहिँ रोकिएको अवस्था छ. यो सन्दर्भमा अहिलेको हाम्रो विद्यमान कानुनी व्यवस्था हेर्दाखेरि बेपत्ता भएको व्यक्तिको सन्दर्भमा जुन मुलुकी देवानी संहिताले गरेको व्यवस्थाहरू छ, त्यसको प्रोसेसहरू चाहिँ लाग्ने समयहरूको हिसाबले पनि अहिलेको यो विषयलाई चाहिँ सम्बोधन गर्न चाहिँ नसक्ने अथवा त्यो अपर्याप्त हुने भन्ने हिसाबले गृह मन्त्रालयबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा चाहिँ केही व्यवस्थाहरू संशोधन गर्ने र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐनमा चाहिँ केही संशोधन गर्ने गरी विधेयकको चाहिँ प्रस्ताव हाम्रोमा आइपुगेका छ.
3: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा विपद पछिको पुननिर्माण विपद धान्न सक्ने बनाउन सुझाएका छन्.
4: उनीहरूले भोटेकोशी बाढी प्रभावितलाई तत्काल राहत तथा पुनस्थापनाको व्यवस्था गर्न, बेपत्ताका परिवारलाई कानूनी तथा आर्थिक सुविधा दिन र भविष्यमा विपद धान्न सक्ने पूर्वाधार निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्. संसदीय विशेष समितिको आजको बैठकमा सांसद मोहन आचार्यले जलवायुजन्य हानि नोक्सानीका लागि दावी र प्रभावितलाई छिटो राहत तथा पुनस्थापना गर्न माग गर्नुभएको छ.
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ. मन्त्रालयबाट आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल,
6: अहिलेको जुन विद्यमान नियम कानून र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्लड लेभल बढाउँछ र वाटर टेबल घटाउँछ. अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ. हामीले चाहिँ हाई फ्लड लेभल घटाउनु पर्नेछ र वाटर टेबल चाहिँ बढाउनु पर्नेछ. अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ. तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ.
3: नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्नुभएको छ. आफ्ना समकालीन कोही पनि प्रतिस्पर्धामा नरहेको भन्दै उहाँले युवाहरूको उत्साहलाई समर्थन गर्दै उम्मेद्वारी नदिने निर्णय गरेको बताउनु भएको छ. पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको नेता केसीको भनाई छ. उहाँले केन्द्रीय समिति बाहिर बस्दा पनि एकताको प्रयासमा आफू सक्रिय रहिरहने बताउनु भएको छ. नेपाली काँग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेद्वारी दिनुभएको छ. काँग्रेसको केन्द्रीय कार्यसमिति सभापतिका लागि खड्कीले उम्मेद्वारी दर्ता गराउनु भएको हो. काँग्रेस केन्द्रीय कार्यसमितिका लागि आज दिउँसो 12:30 बजेदेखि अहिले साँझ 6 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ. सुदूरपश्चिम प्रदेश सरकारले भोलि चालू आर्थिक वर्ष 2083-84 को बजेट ल्याउने भएको छ. आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट ल्याउने बारे जानकारी गराउनु भएको हो. सभामुख भीम बहादुर भण्डारीले भोलि साँझ 5 बजे प्रदेशसभा बैठक बोलाउने गरी सहमति जुटेको छ. सरकारले बजेटको आकार भने खुलाएको छैन. एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको 1.5 महिनापछि सरकारले बजेट ल्याउन लागेको हो. अहिलेको बजेट नै प्रदेशसभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ. बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि 1 दशकमा 10 अर्ब पाउण्ड लगानी गरिने उनीहरूको भनाइ छ. तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रूसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसक्ने प्रतिक्रिया दिनुभएको छ.
7: When we think of domes, sort of multi-layered
2: air and missile defense systems as they've been fielded in Israel, but also in Ukraine. They've been fielded against a very different kind of threat than the one Britain faces. In terms of the threats both countries face are quite multi-layered. You know, Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ। यातायात विभाग र यातायात व्यवसायको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। अस्पताल समाचार खबर तिनै नमस्कार म निया।
7: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: ए लाहोरे दाई
2: के हो कान्छी
1: लाहोरे को फैशन कसुरे
2: आ तस्ता जावा
1: बाबे कस्तो गमकियो को हो
2: लो भनु त
1: लो
2: लो मादले दाई गमकाउनु होस् त

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: न्याय परिषदले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय भएको हो। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ। सारू उच्च अदालत पाटन र पाण्डे उच्च अदालत पाटनको हेटौडा इजलासका न्यायाधीश हुनुहुन्छ। प्रतिनिधि सभाका सांसदहरूले भोटेको सीमा विपद पछिको पुननिर्माण विपद धान्न सक्ने बनाउन सुझाएका छन्। उनीहरूले भोटेकोशी बाढ़ी प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न, बेपत्ताका परिवारलाई कानूनी तथा आर्थिक सुविधा दिन र भविष्यमा विपद धान्न सक्ने पूर्वाधार निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। संसदीय विशेष समितिको आजको बैठकमा सांसद मोहन आचार्यले जलवायु जन्य हानि नोक्सानीका लागि दावी र प्रभावितलाई छिटो राहत र पुनर्स्थापना गर्न माग गर्नुभएको छ। दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ। यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाड़ीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाड़ीलाई भने यो निर्णय लागू हुने छैन। बाढ़ी पहिरोले अवरूद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्। सामाजिक सञ्जाल मार्फत जेनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरोटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। जेनजी विद्रोहमा शहीद भएका युवाकी आमा प्रतिनिधि सभा सदस्यको किटानी जाहेरीमा प्रसाईलाई पक्राउ गरिएको थियो। नेपाली काँग्रेसका नेता श्यामकृष्ण खड्गेले उपसभापतिमा उम्मेद्वारी दिनुभएको छ। काँग्रेसको केन्द्रीय कार्यसमिति सभापतिका लागि खड्गेले उम्मेद्वारी दर्ता गराउनु भएको हो। काँग्रेस केन्द्रीय कार्यसमितिका लागि आज दिउँसो 12:30 बजेदेखि आज साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ। नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्नुभएको छ। आफ्ना समकालीन कोही पनि प्रतिस्पर्धामा नरहेको भन्दै केसीले युवाहरूको उत्साहलाई समर्थन गर्दै उम्मेद्वारी नदिने निर्णय गरेको बताउनु भएको छ। पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको नेता केसीको भनाइ छ। उहाँले केन्द्रीय समिति बाहिर बस्दा पनि एकताको प्रयासमा आफू सक्रिय रहिरहने बताउनु भएको छ। बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि एक दशकमा 10 अर्ब पाउन्ड लगानी गरिने उहाँहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसकिने प्रतिक्रिया दिनुभएको छ।
4: As they've been fielded in Israel, but also in Ukraine. They've been fielded against a very different kind of threat than the one Britain faces in terms of the threats both countries face are quite multi-layered. You know, Israel faces everything from rockets through to ballistic missiles, and also it exists at greater proximity with more limited warning times. By contrast, we're looking at a much more single vector, single type threat, which is Russian cruise missiles coming from the north.
3: इरानले ड्रोन आक्रमण गर्न सक्ने सम्भावना देखिएपछि अमेरिकाले बेलायती रोयल एयरफोर्स फेयरपोर्टबाट बम वर्षक विमान हटाएको खुलेको छ। अमेरिकाले गएको सप्ताहको अन्तिममा ग्लोसेस्टरसायरको रोयल एयरफोर्स फेयरफोर्डबाट बम वर्षक विमान हटाएको हो। एनबिसीसँगको कुराकानीमा दुईजना अधिकारीले सम्भावित आक्रमण हुने धम्की आएको जानकारी दिएका छन्। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने ती विमान सम्भावित आक्रमणको डरले भन्दा तालिका अनुसार नै हटाइएको जिकिर गर्नुभएको छ।
2: The Department of War is constantly reallocating resources where they need to be. There's regular rotations that happen as well. We have confidence in the security of all of our bases because all of our bases are theoretically could be threatened at any moment and that's why there's so much security built around them and with the Brits we've worked very closely for a very long time.
3: Namaskar.
0: You BFBS Gurkha Radio.

0: अन्य समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली काङ्ग्रेसको सभापतिका लागि तीनजनाको उम्मेद्वारी परेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सभापतिका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेद्वारी दर्ता गराउनु भएको हो। सभापति उम्मेद्वार श्यामकृष्ण खड्गी,
4: तपाईँ ठ्याक्कै गर्नुहुन्छ चाहिँ के काङ्ग्रेसको राजनीति बाहेक?
5: म अहिले 15 महाधिवेशनमा म अहिले 9 सभापति भइसक्नु भएको छ। म 10 सभापतिको लागि चाहिँ दावेदार प्रस्तुत गरेको छु।
4: तपाईँ गर्नुहुन्छ चाहिँ के काङ्ग्रेसको राजनीति बाहेक?
5: म काङ्ग्रेसको राजनीति बाहेक म चाहिँ नि अब यो समाज सेवा, म धेरै वर्ष अध्यापनमा सिद्धार्थ बनर्जीसित म्याथमेटिक टिचरको रूपमा पनि काम गरेँ र निरन्तर रूपमा 40 अनुरत नेपाली काङ्ग्रेसको राजनीतिमा विभिन्न पदमा रहेर काम गरिसकेको हुनाले मैले अब सभापतिको चाहिँ दावी गरेँ। हजुर,
4: अलिकति ठ्याक्कै भनिदिनु न, काङ्ग्रेसको सभापति बन्न पार्टीमा गरेको एकदम ठुलो योगदान चाहिँ के हो तपाईँको?
5: ए, मैले चाहिँ म 2043 अस्कल क्याम्पसबाट नेभी सङ्घको राजनीति सुरु गरेर अनि वडा कमिटीको सभापति हुँदै त्यसपछि क्षेत्रीय सचिव हुँदै 1957 10 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, त्यसपछि काठमाडौँ जिल्लाको सहसचिव र त्यसपछि काठमाडौँ जिल्लाको सङ्गठन विभाग सचिव र 2 कार्यकाल क्षेत्रीय सभापति काठमाडौँ क्षेत्रमा 6 गरेर अहिले महाधिवेशन प्रतिनिधिमा काठमाडौँ क्षेत्रमा 6 अत्याधिक मत ल्याएर विजय हासिल गरिसकेपछि मैले चाहिँ अब आफूलाई चाहिँ नेपाली काङ्ग्रेसको सभापति भयो भने यो देशको अहिले लोकतन्त्र अलिकति कमजोरी स्थितिमा छ, अहिले लोकतन्त्रको स्थायित्वको लागि म लडाइँ लड्ने र पार्टीभित्र जुन आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा म पार्टीमा चाहिँ आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन चाहिँ मेरो सभापतिको दावेदार रहन्छ।
4: अनि तपाईँकै प्रतिस्पर्धी एकजना गगन थापा, अर्को किशोर सिंह राठौर लगायतका घगडा नेताहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ तपाईँले सोचेका काम पुरा नहुने देखेर हो सभापति लड्नु खोज्नु भयो?
5: होइन होइन, त्यो म चाहिँ एउटा पार्टीभित्र आन्तरिक लोकतन्त्र र नेपाली काङ्ग्रेसको विधानको मर्म अनुसार म चाहिँ नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेद्वार भएको हुन्छ।
4: राठौरजी र थापाजीको पुग्दैन हो योग्यता तपाईँको जस्तो?
5: होइन, योग्यता सबै साथीको, अहिले लगभग हाम्रो 15 निरन्तर क्रियाशील रहनु भएको र त्यसपछि महाधिवेशन प्रतिनिधि सबै साथीहरू अहिले योग्य हुनुहुन्छ पार्टी सभापतिलाई, मैले चाहिँ उम्मेदवार दिएँ। हजुर,
4: अनि चुनाव त लड्नु भएन यहाँ अगाडि, अलिकति नाम पनि सुन्न पाइएको थिएन कि यहाँको?
5: ए हो, ए ल, अब सुन्नुभयो होला, यही अनुसार अगाडि बढाउनु होला। हजुर,
4: ल, अन्तिममा खड्गीजी, गगन थापालाई कति जति मतान्तरले हराउने भन्ने लागेको छ तपाईँलाई?
5: ए, यसमा अब यो सबै मैले महाधिवेशन प्रतिनिधिको हातमा सुम्पिएको छु। हजुर, है।
3: यसैबीच सभापति पदका अर्का उम्मेद्वार किशोर सिंह राठौरले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै राठौरले आफू पार्टी सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढाउने दावी गर्नु भएको छ।
6: सभापति भएपछि पार्टी एक गर्छु, पार्टीमा न्याय गर्छु र पार्टीलाई मर्यादित बनाएर अनुशासित बनाएर लिएर जान्छु। राजनीतिमा नेतृत्व भन्ने कुरा निर्विकल्प हुँदैन के, पहिलो कुरा त्यो बुझ्नु। चुनाव जित्दैमा मान्छे निर्विकल्प हुँदैन, अनि राजनीतिमा चुनाव जित हार हुन्छ। मैले चाहिँ म विशेष महाधिवेशन पक्षधर होइन, म नियमित महाधिवेशन पक्षधर हो। म जितेपछि पार्टीलाई एक गर्छु, पार्टीभित्र न्याय गर्छु, पार्टीलाई मर्यादित बनाउँछु, अनुशासित बनाउँछु, पार्टीलाई असहयोग गर्ने मान्छेलाई पार्टीमा रहन दिनु।
3: नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको 15 महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। 15 महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपल्ट थप गरिएको हो। वरिष्ठ उपसभापति पदलाई सभापतिपछिको वरियतामा राखिएको छ। काङ्ग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी दर्ता भएको हो। यस्तै नेपाली काङ्ग्रेसको महामन्त्री पदमा डाक्टर सुनिल कुमार शर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ। मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनु भएको छ।
7: पुराना हाम्रा जो सिनियर नेताहरू हुनुहुन्छ उहाँहरूसँग वार्ता गर्ने, डायलग गर्ने र उहाँहरूलाई कसरी यो पार्टीमा फेरि हाम्रो अग्रजको रूपमा, हाम्रो संरक्षकको रूपमा अनि हाम्रो नेताको रूपमा फेरि हामीले लिएर आउँ है। उहाँहरू हाम्रो एडभाइजर संरक्षक जस्तो हाम्रो अग्रजहरूको अनुभव र हाम्रो जुन काम गर्ने शैली छ त्यसलाई चाहिँ फ्युजन गराएर देश बदल्ने, देश बनाउने र देशलाई समृद्ध बनाउने र काङ्ग्रेसका काङ्ग्रेसी जनहरूलाई जनताका बीचमा पपुलर बनाउने कार्यक्रमहरू लिएर जाने अभियानमा म जोड छु।
3: यसैबीच नेपाली काँग्रेसको उपसभापति पदमा महिलातर्फ पुष्पा भुषालले उम्मेदवारी दिनुभएको छ। उम्मेदवारी दर्ता गरेपछि संचारकर्मीसँग कुरा गर्दै भुषाल काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सीता गुरुङले पार्टीको 15 महाधिवेशनमा उपसभापति महिलातर्फको पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै मनिष कुमार मिश्रले सह महामन्त्रीमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। सह महामन्त्रीमा देवेन्द्रराज पाण्डेले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। महाधिवेशन अन्तर्गत 22 असोजमा निर्वाचन हुँदैछ। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि 4 न्यायाधीश सिफारिस गरेको छ। प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाङ्गीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। तर यो सिफारिसको निर्णयमा परिषद सदस्य वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अर्का सदस्य महेश कुमार नेपालले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ। आधार कारण बिना वरिष्ठतालाई मिचेको, समावेशी नभएको र बारबाट पनि प्रतिनिधित्व नभएकाले सिफारिस प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको लिखित जानकारी आफूले गराएको न्यायाधीश प्रधानले बताउनु भएको छ। परिषद सदस्य नेपालले भने न्यायाधीश डाङ्गीलाई गरिएको सिफारिसमा असहमति जनाउनु भएको हो। सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका बागचन्द रोल क्रमको पहिलो नम्बरका मुख्य न्यायाधीश हुनुहुन्छ। यस्तै अरू 5 मुख्य न्यायाधीश सिफारिसमा परेका छैनन्। उच्च अदालतको न्यायाधीशको रोलक्रमका 5 सारु, 13 पाण्डे र 16 नम्बरका डाङ्गीलाई न्यायाधीशका लागि सिफारिस गरिएको हो। सामाजिक सञ्जाल मार्फत जेनजी शहीद र आमाको चरित्र हत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धनहुटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 धनहुटीमा छाड्न आदेश दिएको हो। दशैं नजिकिएसँगै नेपालगंजको जमुनाहा नाका हुँदै घर फर्किनेको चाप बढ्न थालेको छ।
2: हाल दैनिक 10,000 भन्दा बढी नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले जानकारी दिनुभएको हो। गएको 5 दिनमा मात्रै 50,000 बढी जमुनाहा नाकाबाट फर्किएको उहाँको भनाइ छ। हिजो आज नाकामा बिहानैदेखि घर फर्कने नेपालीको लर्को लागिरहेको छ। बाँकेका सिडिओ दिलकुमार तामाङले घर फर्कनेहरूमाथि सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्ने लगायतका कार्य हुने गरे फन्दै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन नाकामा यात्रु सहायता कक्ष राखिएको जानकारी दिनुभएको छ। बाँकेका एएसपी अङ्गुर जीसीले नाका सहितका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको र भारतबाट फर्कने नेपालीलाई गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। भारतबाट फर्कने नेपालीको चाप बढ्न थालेपछि नेपालगंज र कोहलपुर बस पार्कमा पनि यात्रु सहायता कक्ष राखिएको छ।
3: अब खबर फटाफट।
4: पूर्व पश्चिम हुलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिस र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्षित 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा, भाडामा ठगी बिचौलियाको सास्ती, क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण। दिगतेल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस, मिनीबस र हाइसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँभन्दा बढी उठाउन नपाउने। दिगतेल बजारदेखि जयराम घाटसम्म बस, मिनीबस र हाइसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ तोकियो।
3: बेलायती कन्जर्भेटिभ नेताहरूले अर्को आम चुनाव जितेमा मुलुकलाई क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट जोगाउने रक्षा कवच विकास गरिने घोषणा गरेका छन्। यो कार्यक्रमका लागि एक दशकमा 10 अर्ब पाउन्ड लगानी गरिने उनीहरूको भनाइ छ। तर विश्वकै पुरानो र बेलायतको प्रमुख रक्षा तथा सुरक्षा अनुसन्धान संस्था रुसीका सिद्धार्थ कौशलले भने कन्जर्भेटिभले भने जस्तो रक्षा कवच प्रणाली बेलायतका लागि उपयुक्त हुने नहुने बारे भन्न नसकिने प्रतिक्रिया दिनुभएको छ।
8: Ukraine. They've been fielded against a very...
9: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सडकलाई लिएर चिन्ता।
1: टिकट दिन ठुलो कुरा होइन, सडकलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआइजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचना नै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईँहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भिडभाड रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन् बीबीसी संवाददाताको भनाई। सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन सञ्चार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रुसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बसेका थिए र कङ्गोबाट सडक मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कङ्ग्रेसका वरिष्ठ नेता राहुल गान्धीसहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्युट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोहरू पत्ता लगाएकाले हाल्सेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फुलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सडक बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाडा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाडा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाडा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाडा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सडकको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सडक थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठुलो कुरा होइन, सुरक्षित ढङ्गबाट घर पुर्याउनु ठुलो कुरा हो। त्यस कारणले सडकलाई पहिलो प्राथमिकता राज्यले छिटो दिनुपर्छ र सुस्थ ढङ्गबाट सवारी साधन आवाज जावत गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सडक विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने ठानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पन्छाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सडकहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्त्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतकै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, त्यो टालटुल गर्नु त अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय सञ्चार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौँ।
6: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन, खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
7: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
6: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन, कुन कस्तो खालको सूचना, कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
7: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
6: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो, यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
7: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
6: त्यो त कानुनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
7: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
6: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारमा गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
7: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
6: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
7: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
6: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसङ्ग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्तावबारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भने आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एका थरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। जर्मनीका पूर्व गुप्तचर प्रमुख अउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडीका प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्युरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रुसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिसनरी समूहबारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोसी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
8: यो BFBS गोर्खा रेडियो हो।
9: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at BBC World.

0: ઘડી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો.
1: यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ. नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ. विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ. समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ. टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ. विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ. राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाइ छ. देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ. केही ठाउँमा भने विजया दशमीका दिन मात्रै देवीको प्रसादका रूपमा टीका थाप्ने चलन छ. दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्. दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ. नेपाली काँग्रेसको 15 महाधिवेशनमा सभापति पदमा 3 सहित पदाधिकारीमा 30 उम्मेद्वारी दर्ता भएको छ. सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराउनु भएको छ. वरिष्ठ उपसभापतिमा एकल उम्मेद्वारी परेका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ. महिला उपसभापतिमा पुष्पा भूषालको मात्रै उम्मेद्वारी परेको थियो. भूषाल पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ. खुल्ला उपसभापतिमा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिनुभएको छ. समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रंजित कर्णले उम्मेद्वारी दर्ता गराउनु भएको छ. खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायको उम्मेद्वारी परेको छ. महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेद्वारी दिनुभएको छ. सभापतिमा 3, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1, खुल्ला उपसभापतिमा 9, समावेशी उपसभापतिमा 5, खुल्ला महामन्त्रीमा 8 र महिला महामन्त्रीमा 3 उम्मेद्वारी परेको छ. काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता भएको हो. महाधिवेशनबाट काँग्रेसले नयाँ कार्य समिति चयन गर्दैछ. योपल्ट विधान संशोधनपछि काँग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारीसहित 297 सदस्यीय हुने भएको छ. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ. मन्त्रालयबाट आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल,
2: अहिलेको जुन विद्यमान नियम कानून र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्लड लेभल बढाउँछ र वाटर टेबल घटाउँछ. अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ. हामीले चाहिँ हाई फ्लड लेभल घटाउनु पर्ने छ र वाटर टेबल चाहिँ बढाउनु पर्ने छ. अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ. तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ.
1: जलवायु परिवर्तनका कारण उत्पन्न विपद प्रभावितका लागि मृत्यु दर्ता सम्बन्धी कानूनी जटिलता फुकाउन कानून मन्त्रालयले फास्ट ट्र्याक मार्फत कानून संशोधनको प्रक्रिया अघि बढाउने भएको छ. हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराई,
3: तत्कालै गर्नुपर्ने देखिएको हाम्रो छलफलमा विशेष गरी हामी विपद व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयसँगको कोअर्डिनेसनमा हामीले हेर्दा अहिले तत्कालै गर्नुपर्ने विषयहरूको सन्दर्भमा चाहिँ यो बेपत्ता भएका व्यक्तिहरूको चाहिँ मृत्युको घोषणा गर्ने र मृत्यु दर्ता गर्ने विषयहरूले चाहिँ धेरै कुराहरू त्यसभन्दा पछाडिका कुराहरू चाहिँ रोकिएको अवस्था छ. यो सन्दर्भमा अहिलेको हाम्रो विद्यमान कानुनी व्यवस्था हेर्दाखेरि बेपत्ता भएको व्यक्तिको सन्दर्भमा जुन मुलुकी देवानी संहिताले गरेको व्यवस्थाहरू छ त्यसको प्रोसेसहरू चाहिँ लाग्ने समयहरूको हिसाबले पनि अहिलेको यो विषयलाई चाहिँ सम्बोधन गर्न चाहिँ नसक्ने अथवा त्यो अपर्याप्त हुने भन्ने हिसाबले गृह मन्त्रालयबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा चाहिँ केही व्यवस्थाहरू संशोधन गर्ने र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐनमा चाहिँ केही संशोधन गर्ने गरी विधेयकको चाहिँ प्रस्ताव हाम्रोमा आइपुगेको छ.
1: कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका माथि चट्याङ पर्दा 7 घाइते भएका छन्। धनगढी उपमहानगरपालिका 17 दुर्जनामा चट्याङ लागेर 7 घाइते भएका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आम संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवार व्यावसायिक र प्रभावकारी बनाउन कानून मार्फत बलियो एवं अधिकार सम्पन्न नियामक संयन्त्र तयार पार्न लागेको जानकारी गराउनु भएको छ। बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी र मध्य प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्कासँग सोमबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानूनी तथा संस्थागत व्यवस्था गर्न लागेको बताउनु भएको हो। वहाँले संचार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, संचार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, मीडियालाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा हामी बढी जिम्मेवार हुनुपर्छ। आजको भन्दा व्यवस्थित बनाउनका लागि नयाँ ऐन नियम चाहिएको हो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले संचार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम संचार विधेयकको नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउने उद्देश्य रहेको बताउनुभयो। नियमन गर्ने संस्थालाई प्रभावकारी बनाउँदै संचार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकास गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले सो प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा समिति गठन गरेको थियो। काठमाडौँमा जारी नेपाली काँग्रेसको 15 महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेएनजी प्रतिनिधि पार्टीमा युवा पुस्तालाई स्थान दिएकोमा उत्साहित बनेका छन्। काँग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 जना युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ। महाधिवेशन बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताका भावनालाई समेट्न 18 वर्षभन्दा माथि र 21 वर्षभन्दा कम उमेर समूहका युवा रहने गरी युथ काउन्सिल बनाउने प्रस्ताव गरिएको छ। युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न यस्ता विषय सकारात्मक रहेको युवा प्रतिनिधिले प्रतिक्रिया दिएका छन्। तनहुँबाट काँग्रेस महाधिवेशन प्रतिनिधि रहे जेएनजी समूहका अनुप आले मगर कक्षा 11 पढ्दैदेखि क्रमशः भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभएको थियो। हाल उहाँ स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ। पार्टी सभापति थापाको नेतृत्वमा काँग्रेसमा पुस्तान्तरण र रूपान्तरण भइरहेको उहाँको बुझाइ छ। नयाँ राजनीतिक दिशा नेपाली काँग्रेसले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूति हुने परिणाममा रूपान्तरण गर्ने लक्ष्यसहित पार्टीको आगामी राजनीतिक यात्रा राष्ट्रिय पुनर्जागरण र समुन्नतिको अवधारणामा केन्द्रित गर्ने प्रस्ताव अघि सारेको छ।

परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक संकटको अग्रपंक्तिमा रहेको बताउनु भएको छ। फिजीमा आयोजित उच्च स्तरीय लिडर्स प्लेनरीलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। मन्त्री खनालले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यान आकर्षण गराउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस सभापतिका लागि तीनजनाको उम्मेद्वारी परेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेद्वारी दर्ता गराउनु भएको हो। सभापतिका उम्मेद्वार श्यामकृष्ण खड्गी,
4: तपाईँ ठ्याक्कै गर्नुहुन्छ के कांग्रेसको राजनीति बाहेक?
5: म अहिले पन्ध्रौं महाधिवेशनमा म अहिले नौजना सभापति भइसक्नु भएको छ, म दसौँ सभापतिको लागि चाहिँ दावेदार प्रस्तुत गरिरहेको
4: छु। अहिले तपाईँ गर्नुहुन्छ के कांग्रेसको राजनीति बाहेक?
5: म कांग्रेसको राजनीति बाहेक म चाहिँ नि अब यो समाज सेवा, म धेरै वर्ष अध्यापनमा सिद्धार्थ बनर्जी इन्स्टिच्युट म्याथमेटिक टिचरको पनि काम गरेँ र निरन्तर रूपमा 40 वर्षदेखि अनुरत नेपाली कांग्रेसको राजनीतिमा विभिन्न पदमा रहेर काम गरिसकेको हुनाले मैले अब सभापतिको चाहिँ दावी गरेको छु।
4: अलिकति ठ्याक्कै भनिदिनु न, कांग्रेसको सभापति बन्न पार्टीमा गरेको एकदम ठुलो योगदान चाहिँ के हो तपाईँको?
5: ए मैले चाहिँ म 2043 सालमा अस्कल क्याम्पसबाट नेभी सङ्घको राजनीति सुरु गरेर अनि वडा कमिटीको सभापति हुँदै त्यसपछि क्षेत्रीय सचिव हुँदै 1957 सालमा 10 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, त्यसपछि काठमाडौँ जिल्लाको सहसचिव र त्यस काठमाडौँ जिल्लाको सङ्गठन विभाग सचिव र 2 कार्यकाल क्षेत्रीय सभापति काठमाडौँ क्षेत्रमा 6 को गरेर अहिले महाधिवेशन प्रतिनिधिमा काठमाडौँ क्षेत्रमा 6 बाट अत्याधिक मत ल्याएर विजय हासिल गरिसकेपछि मैले चाहिँ अब आफूलाई चाहिँ नेपाली काङ्ग्रेसको सभापति भयो भने यो देशको अहिले लोकतन्त्र अलिकति कमजोर स्थितिमा छ, अहिले लोकतन्त्रको स्थायित्वको लागि म लडाइँ लड्ने र पार्टीभित्र जुन आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा म पार्टीमा चाहिँ आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन चाहिँ मेरो सभापतिको दावेदार रहन्छ।
4: अनि तपाईँकै प्रतिस्पर्धी एकजना गगन थापा, अर्को किशोर सिंह राठौर लगायतका घगडा नेताहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ तपाईँले सोचेका काम पुरा नहुने देखेर हो सभापति लड्नु खोज्नु भयो?
5: होइन होइन, त्यो म चाहिँ एउटा पार्टीभित्र आन्तरिक लोकतन्त्र र नेपाली काङ्ग्रेसको विधानको मर्म अनुसार म चाहिँ नेपाली काङ्ग्रेसको सभापतिमा उम्मेद्वार भएको हुन्छ।
4: राठौरजी र थापाजीको पुग्दैन हो योग्यता तपाईँको जस्तो?
5: होइन, योग्यता सबै साथीको, अहिले लगभग हाम्रो 15 वर्ष निरन्तर क्रियाशील रहनु भएको र त्यसपछि महाधिवेशन प्रतिनिधि सबै साथीहरू अहिले योग्य हुनुहुन्छ पार्टी सभापतिलाई, मैले चाहिँ उम्मेदवार दिएँ है हजुर।
4: अनि चुनाव त लड्नु भएन यहाँ अगाडि, अलिकति नाम पनि सुन्न पाइएको थिएन कि यहाँको?
5: ए हो, ए ल अब सुन्नुभयो होला, यही अनुसार अगाडि बढाउनु होला हजुर।
4: ल अन्तिममा खड्गीजी, गगन थापालाई कति जति मतान्तरले हराउने भन्ने लागेको छ तपाईँलाई?
5: ए यसमा अब यो सबै मैले महाधिवेशन प्रतिनिधिको हातमा सुम्पिएको छु हजुर, है।
3: यस वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
6: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमी का दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
3: दशैं तिहार र छठका लागि आउने 23 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
6: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाड़ीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाड़ीलाई भने यो निर्णय लागू हुने छैन। बाढ़ी पहिरोले अवरूद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि चारजना न्यायाधीश सिफारिस गरेको छ। बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीलाई नियुक्तका लागि सिफारिस गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालू आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढ़ाई व्यवस्थापन गर्ने भएको हो। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
4: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालू आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेको योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाई व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मंगलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया समेत गरेको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्रदीप राईले बताउनुभयो। चालू आर्थिक वर्षमा ताप्लेजुङमा खेजेनिम माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुने भएका छन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ।
5: 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कल गरिएका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
4: कालिका माविमा सेन्टरले यसअघि निर्माण गरेको संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्।
6: अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
4: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? एरिया वेलफेयर अफिसर राई।
7: फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खानेपानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखेर उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
4: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले नै समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट आज ल्याउने भएको छ। आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट ल्याउने बारे जानकारी गराउनु भएको हो। सभामुख भीम बहादुर भण्डारीले आज साँझ 5 प्रदेशसभा बैठक बोलाउने गरी सहमति जुटेको छ। सरकारले बजेटको आकार भने खुलाएको छैन। एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको 1.5 महिनापछि सरकारले बजेट ल्याउन लागेको हो। अहिलेको बजेट नै प्रदेशसभाको यो कार्यकालको अन्तिम बजेट हुनेछ। अब खबर फटाफट।
8: पूर्व पश्चिम होलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मंगसिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिस र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्षित 24 यात्रु सहायता कक्ष सञ्चालनमा भाडामा ठगी बिचौलियाको शास्ति, क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण, दिग्देल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस, मिनी बस र आयसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँ भन्दा बढी उठाउन नपाउने, दिग्देल बजारदेखि जयराम घाटसम्म बस, मिनी बस र आयसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ।
3: नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Belayan Bhari
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bandhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Radio. Gorkha Radio Ho
4: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापति पदमा तीनजना सहित पदाधिकारीमा 30 जनाको उम्मेद्वारी दर्ता भएको छ। सभापतिमा गगन थापा, श्यामकृष्ण खड्गे र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। वरिष्ठ उपसभापतिमा एकल उम्मेद्वारी परेका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ। महिला उपसभापतिमा पुष्पा भूषालको मात्र उम्मेद्वारी परेको छ। भूषाल पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ। खुल्ला उपसभापतिमा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिरेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिनुभएको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रंजित कर्णले उम्मेद्वारी दर्ता गराउनु भएको छ। खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायको उम्मेद्वारी परेको छ। महिला महामन्त्रीमा डाक्टर डीला संगरौला, डीना उपाध्याय र रीता खनालले उम्मेद्वारी दिनुभएको छ। सभापतिमा तीन, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक एक, खुल्ला उपसभापतिमा 9, समावेशी उपसभापतिमा 5, खुल्ला महामन्त्रीमा 8 र महिला महामन्त्रीमा 3 जनाको उम्मेद्वारी परेको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता भएको हो। महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय कार्य समिति चयन गर्दछ। यसपटक विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्य हुने भएको छ। न्याय परिषद बैठकले सर्वोच्च अदालतका 4 जना न्यायाधीश सिफारिश गरेको छ। बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीलाई नियुक्तिका लागि सिफारिश गरेको हो। तर यो सिफारिशको निर्णयमा परिषद सदस्य वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र अर्का सदस्य महेश कुमार नेपालले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ। आधार कारण बिना वरिष्ठतालाई मिचेको, समावेशी नभएको र बारबाट पनि प्रतिनिधित्व नभएकोले सिफारिश प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको लिखित जानकारी गराएको न्यायाधीश प्रधानले बताउनु भएको छ। परिषद सदस्य नेपालले भने न्यायाधीश डाँगीलाई गरिएको सिफारिशमा असहमति जनाउनु भएको हो। सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश भएका बाचन रोलक्रमको पहिलो नम्बरका मुख्य न्यायाधीश हुनुहुन्छ। अरू 5 मुख्य न्यायाधीश सिफारिशमा परेका छैनन्। उच्च अदालतको न्यायाधीशको रोल क्रममा 5 सारू, 13 पाण्डे र 16 नम्बरका डाकीलाई न्यायाधीशका लागि सिफारिश गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीको वातावरण बनाउन कानून सुधार गरिने बताउनु भएको छ। मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा मन्त्री लम्साल,
5: अहिलेको जुन विद्यमान नियम कानुन र पोलिसीहरू छ त्यसले ठ्याक्क हाई फ्रड लेभल बढाउँछ र वालेट लेभल घटाउँछ। अब हाम्रो पोलिसी डिपार्चर अथवा प्याराडम सिफ्ट भनेको ठ्याक्क अपोजिट गर्नुपर्ने छ। हामीले चाहिँ हाई फ्रड लेभल घटाउनुपर्ने छ र वालेट लेभल चाहिँ बढाउनु पर्ने छ। अब त्यो हिसाबले नै हामीले नीतिहरू अहिले अब नयाँ ऐनहरू ड्राफ्ट गरिरहेको छौँ। तर यो डिजास्टर आएपछि हामीले त्यो कुरा रियलाइज गरे पनि होइन, हामीले सरकारमा आएको दिनदेखि नै त्यही साइकोलोजीमा हामीले पोलिसीहरू ड्राफ्ट गर्दैछौँ।
4: अब खबर फटाफट।
6: पूर्व पश्चिम होलाकी राजमार्गमा पर्ने धनुषा र सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा, आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको निर्माण कम्पनीको दावी। जिल्ला प्रशासन झापामा सेवाग्राही आफै उपस्थित हुन नपर्ने गरी 7 प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन सुरु। जातीय प्रमाणित सिफारिश र नागरिकताको अभिलेख सहित राष्ट्रिय परिचय पत्र र राहदानीको अवस्था तथा प्रहरी सरजमिन र चालचलन सम्बन्धी सेवाका लागि कार्यालय धाउन नपर्ने। काभ्रेका राजमार्ग र संवेदनशील क्षेत्रमा दशैं तिहार लक्षित 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा भाडामा ठगी बिचौलियाको शास्ति, क्षमताभन्दा बढी यात्रु राखेमा सूचना दिन अनुरोध। मनोमानी भाडा असुली रोक्न खोटाङमा भाडा दर निर्धारण, दिग्देल बजारदेखि स्थानीय तहका केन्द्रसम्म चल्ने बस, मिनीबस र आयसका लागि प्रति किलोमिटर 13 र जीप सुमोका लागि 15 रुपियाँ भन्दा बढी उठाउन नपाउने, दिग्देल बजारदेखि जयराम घाटसम्म बस, मिनीबस र आयसका लागि 374 र सुमो जीपका लागि 511 रुपियाँ तोकियो। र बिरेठाटी घान्द्रुक सडक खुलेसँगै कास्कीको घान्द्रुकमा पर्यटक चहल पहल बढ्दै घान्द्रुकका 95 होटल र 45 होमस्टेमा 2500 पाहुना राख्न सकिने।
2: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: PFVS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
2: મિલાય ભરી
1: ઓન એર
2: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભણોસ
3: પ્લે PFVS
2: યુ PFVS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
4: बाढी पहिरोका कारण अवरूद्ध बनेको काली गण्डकी करिडोरको बेनी जुमसुम कोरेला सड़कको विभिन्न ठाउँमा मर्मत सकिएको छ। सड़क खण्ड विभिन्न पचपन्न ठाउँमा अवरूद्ध भएको थियो। यही असोज 8-11 गतिको झरीपछि काली गण्डकी नदीमा आएको बाढीले 10 स्थानको सड़क कटान गरेर बगाएको र भत्काएको छ। बेनी जुमसुम कोरेला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा काली गण्डकीले बगाएको सड़क पुलको पहुँचमार्ग र रघुगंगा दुई कुनौटा बाहेका स्थानमा मंगलबारसम्म प्रारम्भिक मर्मत सकिएको जानकारी दिनुभएको छ। बाढीले कुनौटामा पैदल यात्रा गर्न नमिले गरी 250 मिटर सड़क र पोखरे बगरको पुलको पहुँचमार्ग बगाएको थियो। कुनौटामा 4 एस्काभेटर सहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरे बगरमा मजदूर र उपकरण परिचालन गरेर ग्याभियन पर्खाल निर्माण भइरहेको छ। आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदूर परिचालन गरिएको योजना प्रमुख शर्माले बताउनुभयो। गत वर्षको तुलनामा यसपालि दशमीमा काठमाडौँ उपत्यकामा खसी बोका तथा च्याङ्राको खपत घट्ने भएको छ।
5: गत वर्ष दशमीमा उपत्यकामा 50,000-55,000 संख्यामा खपत भएकोमा यस वर्ष 40,000-42,000 संख्यामा मात्र खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढ़ी पहिरोका कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढ़ेका कारण कम खपत हुने अनुमान गरेको व्यवसायीले बताएका छन्। संघका अध्यक्ष जीवनराज खड्काले ब्रसुवाको भोटेको सीमा गएको बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको र पछिल्लो समय आएको अविरल वर्षाले ठाउँ ठाउँमा बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने जानकारी दिनुभएको छ। संघका अनुसार गत वर्ष जिउँदो खसी प्रति केजी 600-650 रुपियाँसम्म रहेकामा यस वर्ष बढ़ेर 800-850 पुगेको छ। मूल्य बढ्दा खपत समेत घट्ने गरेको छ। अन्य समयको तुलनामा दशैंको घटस्थापनाको दिनदेखि उपत्यकामा धेरै संख्यामा खसी बोका बित्रिने गरेका छन्। निजी व्यवसायीले तादिङ, चितवन, दाङ, सल्यान, रुकुम, रोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट खसी बोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन्।
4: ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको 48 वर्षपछि चिनी बिक्री शुरू गरेको छ। यसअघि चामल मात्र उपलब्ध गराउँदै आइरहेको कम्पनीले चिनी थप गरेसँगै उपभोक्ताको चासो बढ़ेको छ। कृष्ण फुरुम्बो लिम्बुक रिपोर्ट।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले 4 दिनको अवधिमा 95 क्विन्टल चिनी बिक्री गरेको छ। चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ताप्लेजुङमा गत बुधबारबाट चिनी बिक्री गर्न शुरू गरेको हो। पहिलो चरणमा आएको 180 क्विन्टल चिनी मध्ये 95 क्विन्टल बढी चिनी बिक्री भइसकेको छ। हाल 80 क्विन्टल मात्र चिनी कार्यालयसँग मौजदात रहेको छ। ग्रामीण भेगमा चिनी प्रति किलोग्राम 170 रुपियाँसम्म पर्ने र खाद्यमा प्रति किलोग्राम 110 रुपियाँमै पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ताहरू खरिदका लागि सदरमुकाम धाउन थालेका छन्।
7: अहिले 170 गाउँमा किमामा हामीले 3 बेच हुँदैछ, तर यहाँ 110 पाउँदा चाहिँ सहज 60 रुपियाँ सस्तो चिनी पाउँदा यहाँ 20 केजी लगेको।
8: म चाहिँ गजेन्द्र बहादुर गुरुङ, फुनापा 8। गाउँठाउँमा त बजारमा महँगीले गर्दाखेरि धेरै अब महँगो मूल्य तिर्नु परेको छ। यहाँको खाद्यान्नले गर्दाखेरि केही सहज भएको महसुस गरेको छैन।
6: बिक्री शुरू गरेको केही दिनसम्म प्रति व्यक्ति 6 किलोग्रामसम्म मात्र प्रदान गर्ने मापदण्ड बनाइएको थियो, तर सेवाग्राहीको चाप थेगी नसक्नु भएका कारण हाल प्रति व्यक्ति 25 किलोग्रामसम्म प्रदान गर्न शुरू गरिएको छ, जसका कारण सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रणमा आएको छ। पछिल्लो समयमा चामलको माग समेत वृद्धि भइरहेको छ। केही समय अगाडि अधिकांश सडेको, भिजेको तथा कुहिएको चामल मात्र पाइने उपभोक्ताको गुनासो आउने गरेको थियो। तर अहिले सुपथ मूल्यमा गुणस्तरीय चामल पाउन थालेसँगै उपभोक्ताले धमाधम खरिद गरिरहेका छन्।
3: हजुर, मेरो नाम भगीरथ पुरी, गुणपतिन बढ्दो महँगी, त्यसमा बाहिर दोकानमा रहन दि अति महँगो, गुणस्तर एउटै र यहाँ चाहिँ अलिक सस्तो पाइयो छ, त्यसैले यहाँ लाग्ने हुन्छ। अहिले त्यस्तो छैन, पहिले चाहिँ सडे गलेको पनि थियो, सस्तोमा ल्याउने गरी अनि सस्तो दिने गरी सडे गलेको पनि थियो र बाहिर किन्थे मान्छेले। अहिले त्यो नभएर गुणस्तर एउटै छ, बाहिर दोकानमा महँगो छ, यहाँ सस्तो छ।
6: सीमित जनशक्ति भए पनि कार्यालयले सहज रूपमा सेवाग्राहीलाई सेवा दिने कोसिस गरिरहेको छ। बिहान बेलुका तथा बिदाका समयमा कर्मचारी चिनी तौलिनमै व्यस्त हुने गरेका छन्।
4: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्षमा 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आंकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2.27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता भएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा जमीन सरकारका नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले सरकारको नाममा जग्गा दाखिला गर्ने काम सकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारका नाममा ल्याउने कार्य शुरू गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश गेवालीको समन्वयकत्वमा समिति गठन भएको छ। रावल आयोगले 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो। बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको काली गण्डकी कोरिडोर को बेनी जुमसुम करोला सड़कको विभिन्न ठाउँमा मरम्मत सकिएको छ। सड़क खण्डका विभिन्न 55 ठाउँमा अवरूद्ध भएको थियो। असोज 8 देखि 11 गतिको झरी पछि काली गण्डकी नदीमा आएको बाढ़ीले 10 स्थानको सड़क कटान गरेर बगाएको र भत्काएको छ। बेनी झुमसुम कोरोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा काली गण्डकीले बगाएको सड़क पुलको पहुँच मार्ग र रघुगंगा 2 कुनौटा बाहेका स्थानमा मंगलबारसम्म प्रारम्भिक मरम्मत कार्य सकिएको जानकारी दिनुभएको छ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दारासहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैन चौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्र प्रसाद चौधरी र हात्तीको दारासहित सिन्धुलीका सोम बहादुर माझी र महोत्तरीका चित्र बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोरखुट्टे र हात्तीको दारासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो। चौधरीसँग 140 ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दारा 6 किलोग्राम बरामद गरेको छ। पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि डिभिजन वन कार्यालय हात्ती सार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुली बुझाइएको ब्यूरोले जनाएको छ। पोखरा महानगरपालिकाका विभिन्न ठाउँबाट पर्यटकलाई दुःख दिने 15 जनालाई प्रहरीले पक्रेको छ। प्रहरीको स्वीप अपरेशनका क्रममा पर्यटकलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने, होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा विभिन्न वाहनामा दुःख हैरानी दिनेलाई पक्राउ गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: दशै तिहार र छठका लागि आउने 30 गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
4: यातायात विभाग र यातायात व्यवसायीको बैठकले आउँदो 23 गतेबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। टिकट बुकिङ खुल्ला भएसँगै मुलुकभर सवारी साधनका लागि रूट परमिट आवश्यक पर्ने छैन। चाडपर्वका बेला ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका बाहेक ठूला गाडीलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय भएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोक्ने गाडीलाई भने यो निर्णय लागू हुने छैन। बाढ़ी पहिरोले अवरूद्ध मुख्य राजमार्ग तत्काल मर्मत सम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धता पछि यातायात व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
3: जुम्लामा गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ। यति बेला जुम्लाका खेतबारी मार्सी धानले पहेलपुर भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको बताउनु भएको छ। प्रदेशको कृषि मन्त्रालयले मार्सी धान संरक्षण प्रबन्धन कार्यक्रम अन्तर्गत रैथाने बाली विकास र संरक्षणका लागि 8,50,000 बजेट विनियोजन गरेको छ। जुम्लामा 2,888 हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये 1,068 हेक्टरमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। गत वर्ष कार्तिकदेखि किसानले फागुन मसान्तसम्म करिब 175 मेट्रिक टन मार्सी धानको चामल बिक्री गर्दा 3,50,00,000 आमदानी गरेको कार्यालयले जनाएको छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान जुम्लाका विभिन्न क्षेत्रमा लगाउन सिफारिश गरेको छ। यो वर्षको दशैंको घटस्थापना र टीकाको साइत सार्वजनिक भएको छ।
4: नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज 25 गते बिहान 11:47 तोकेको छ। विजया दशमीका दिन बिहान 8:49 देवी विसर्जनको साइत छ। समितिले कार्तिक 4 गते बिहान 10:26 टीकाको साइत उत्तम रहेको बताएको छ। टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँको भनाई छ। देवीको प्रसादको रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही ठाउँमा भने विजया दशमीका दिन मात्रै टीका थाप्ने चलन छ। दशैंमा विभिन्न पेसा र व्यवसायका क्रममा थात थलो भन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। दशैंमा नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।
3: दशैं नजिकैसँगै नेपालगंजको जमुनाहा नाका हुँदै घर फर्किनेको चाप बढ्न थालेको छ।
5: हाल दैनिक 10,000 भन्दा बढी नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले जानकारी दिनुभएको हो। गएको 5 दिनमा मात्रै 50,000 बढी जमुनाहा नाकाबाट फर्किएको उहाँको भनाइ छ। हिजो आज नाकामा बिहानैदेखि घर फर्कने नेपालीको लर्को लागिरहेको छ। बाँकेका सिडिओ दिलकुमार तामाङले घर फर्कनेहरूमाथि सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्ने लगायतका कार्य हुने गरेको भन्दै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन नाकामा यात्रु सहायता कक्ष राखिएको जानकारी दिनुभएको छ। बाँकेका एएसपी अङ्गुर जीसीले नाका सहितका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको र भारतबाट फर्कने नेपालीलाई गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। भारतबाट फर्कने नेपालीको चाप बढ्न थालेपछि नेपालगंज र कोहलपुर बस पार्कमा पनि यात्रु सहायता कक्ष राखिएको छ।
3: विश्व ब्याङ्कले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आंकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। पुननिर्माण तथा पुनस्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2000 अहिलेसम्मका

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज पनि बन्द सत्रको छलफल हुने भएको छ। हिजोको बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छिक संस्थाका प्रतिनिधि सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। आजको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनुभयो। दशैंको बेला मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ राख्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो। बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चागु नारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल, होटल संघ नेपाल, होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ संस्थासँग सहकार्य गरेको छ। लिङ्गे पिङ दशैंको अवधिभर सञ्चालन गरिनेछ। विशेष गरी पर्यटकको आवागमन बढ़ी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो। नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्था बीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड़ व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अप्नाउनु पर्ने उल्लेख छ। काभ्रे पलाञ्चोकमा चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब 300 योजना कार्यान्वयनको चरणमा छन्। आवागमन सहज गराउने र ग्रामीण क्षेत्रलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालय मार्फत 291 योजना कार्यान्वयनमा ल्याइएको हो। बागमती प्रदेश सरकार अन्तर्गतका योजना मध्ये 271 सड़क, 8 सड़क पुल तथा 12 मर्मत सम्भार सम्बन्धी योजना सञ्चालनमा छन्। योजनाको लागत अनुसार वर्गीकरण गरी बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर वीरेन्द्र कुमार वज्राचार्यका अनुसार 20 लाखसम्मका 123 सड़क योजनाका लागि 24 करोड़